तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबरा. क्यानबराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले भर्खरै सुन्यौं एक्लै बस्दा सधैँ मलाई अरुणा लामाको आवाजमा नेपाली संगीतकी अमर आवाज पहाड़की बुलबुल नाइटिङ्गल अफ हिल्स भनेर चिनिने अरुणा लामा 1945 दार्जिलिङमा जन्मिएकी उहाँले आधुनिक नेपाली संगीतलाई नयाँ उचाइमा पुर्याउनु भयो. संयोग गीतहरू मधुर स्वर र भावनाले भरिएको प्रस्तुतिहरूले उहाँलाई नेपाली संगीतको इतिहासमै एक अद्वितीय स्थान पनि दिलायो है. नेपाली चलचित्रदेखि रेडियोसम्म उहाँको आवाजले पुस्तौंलाई छोइरहेको छ. उहाँ बितेर गएको निकै वर्ष भइसक्यो तर अहिले पनि हामी उहाँको गीतहरूलाई निकै रुचाउँछौँ. अबको पालो रहेको छ वाच अन क्यानबेरा सेगमेन्टको. क्यानबेरामा 18 देखि 24 जुनसम्म कला परिवार र मनोरञ्जनका धेरै कार्यक्रमहरू भइरहेका छन्. साइन्स टाइम डायनासोर भनेर क्वेस्ट अनमा 24 जुनसम्म चलिरहनेछ जुन साना बाल बालिकाको लागि निकै रमाइलो कार्यक्रम छ. त्यसै गरी ग्रिफिथको M16 आर्ट स्पेसमा सेट इन्टु द लाइम लाइट विद्यार्थी कला प्रदर्शनी 28 जुनसम्म खुला छ. फर वेस्टको प्लेटफर्ममा इन्डिजिनियस कलाकार जेसिका स्पेन्सरको रिम्याट्रिएट प्रदर्शनी 22 जुनसम्म मात्र हेर्न पाइन्छ. अन्तिम मौका नछुटाउनुहोला. फिस विकको ग्रेनगर ग्यालरीमा रेलिक्स एन्ड रुन्स 5 जुलाईसम्म र क्राफ्ट र डिजाइन क्यानबेरामा 3 फरक कलाकारका प्रदर्शनीहरू 18 जुलाईसम्म चलिरहेका छन्. साथै एक्टनको NFSA विन्टर फिल्म सिरिज अगस्तसम्म निरन्तर छ भने क्यानबेरा म्युजियम र ग्यालरीमा 2XXFM को अहिले रेडियोको 50 वार्षिकोत्सवको विशेष प्रदर्शनी पनि हेर्न सकिन्छ. 24 जुनमा गंगालिनमा रिफ्ट बाउन नेक्सस नाइट्स गेमिङ कार्यक्रम छ. कार्ड गेम मन पराउनेका लागि उपयुक्त. यसरी क्यानबेरामा यो हप्ता पनि सबै उमेरका लागि गतिविधिहरू उपलब्ध रहेका छन्। यी थिए क्यानबेरामा भइरहेका र हुन गइरहेका केही कार्यक्रमहरू. तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3. अबको पालो छ गीतको चौतारीमा बसेर अरुणा लामाको आवाजमा.

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपलिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 हामीले भर्खरै सुन्यौँ अरुणा लामाको चौतारीमा बसेर रुन पाऊ। अरुणा लामाको सङ्गीत यात्रा बाल्यकालमै सुरु भएको थियो। 7 वर्षमा मामाले गीत गाउन प्रेरित गर्नुभएको थियो भने उहाँ 11 वर्षको उमेरमा GDNS को सङ्गीत प्रतियोगिता जितेर सबैको ध्यान खिच्नु भएको थियो। त्यसै गरी 1950 अम्बर गुरुङको मार्गदर्शनमा उहाँको काम अझै निखारिँदै गयो। दार्जिलिङका विद्यालयहरूमा पढेर उहाँले गभर्मेन्ट कलेजबाट स्नातक पुरा गर्नुभएको थियो। अरुणा लामाको जीवनको अन्य चर्चा म तपाईँहरूलाई कार्यक्रममा सुनाउँदै गर्नेछु, तर अबको पालो भएको छ इन स्टुडियो इन्टरभ्यूको। यो सेगमेन्टको मुख्य उद्देश्य क्यानबेरामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनुभएका नेपालीहरूको कथा, अनुभव र प्रेरणालाई उजागर गर्नु हो। क्यानबेरामा नेपाली भाषीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ र नेपाली भाषा हाम्रो समुदायको पहिचान, सम्बन्ध र आत्मीयताको आधार बनेको छ। त्यसैले नेप्लिज भोइस अफ क्यानबेराले नेपाली भाषालाई जोगाउने, बोल्ने र गर्वका साथ प्रस्तुत गर्ने प्रयासलाई निरन्तर अगाडि बढाइरहेको छ। आज हामीसँग हुनुहुन्छ आँखाको स्वास्थ्य अनुसन्धान र शिक्षाको क्षेत्रमा सक्रिय व्यक्तित्व दिनेश काफ्ले। उहाँको नेपालदेखि दक्षिण अफ्रिका, मलावी हुँदै अस्ट्रेलियासम्मको यात्रा, आँखाको स्वास्थ्य सम्बन्धी अनुसन्धान र समुदायको लागि उपयोगी जानकारी बारे हामी कुरा गर्नेछौँ। दिनेशजी, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद त्यस्ताजी बोलाउनु भएकोमा।
0: तपाईँको यात्रा नेपालबाट सुरु भएर दक्षिण अफ्रिका, मलावी र अहिले अस्ट्रेलियासम्म पुगेको छ। स्वास्थ्य सेवा र विशेष गरी अप्टोमेट्री रोज्ने प्रेरणा यहाँलाई कहाँबाट आयो?
1: राम्रो क्वेसन। मैले सुरुमा चाहिँ अब नेपालमा चाहिँ अब एसएलसी सकेपछि अनि त्यसपछि मार्क्स आएपछि अब कता पढ्ने भनेर बुवाहरूको यताउता समाजबाट चाहिँ प्रतिक्रिया आउँदाखेरि चाहिँ ल मार्क्स राम्रै छ, अब मेडिकल अथवा इन्जिनियरिङतिर पढ्नुपर्छ भन्ने जस्तो कुरा भन्नुभयो। त्यसपछि प्लस टू गरियो साइन्स, अनि त्यसपछि साइन्स गरेपछि अनि बायोलोजीतिर इन्ट्रेस्ट भयो मेरो। त्यसपछि अब डक्टर मेडिकल लाइनतिर जानु पऱ्यो भनेर, अनि त्यसपछि मैले प्रोफेसनहरू हेर्दै चाहिँ कतातिर गर्ने, अनि त्यसपछि अब हाम्रो घरको फाइनेन्सियल स्टार्टले गर्दाखेरि स्कलरसिपतिर त पाइन्छ, त्यतातिर चाहिँ अप्सन एक्सप्लोर गर्नु पऱ्यो भन्ने हिसाबले अनि टिचिङ हस्पिटलतिर गएँ। अनि त्यसपछि टिचिङ हस्पिटलतिर यसो हेर्दाखेरि अरू प्रोग्रामहरूको तुलनामा अप्टोमेट्री पनि थियो त्यहाँ। अप्टोमेट्री चाहिँ अनि यसो हेर्दाखेरि चाहिँ मलाई चाहिँ राम्रो लाग्यो, एक हिसाबले चाहिँ तपाईँको अब बिरामीहरूसँग कन्ट्याक्ट हुने अप्टिक्स अब ग्लासेसहरू सम्बन्धी र चाहिँ अनि लाइफस्टाइलको हिसाबले पनि चाहिँ त्यति नाइट ड्युटीहरू गर्नु नपर्ने, इमर्जेन्सीमा जानु नपर्ने हिसाबले, अनि चाहिँ अनेस्टली भन्दाखेरि त्यतिखेर चाहिँ ऱ्याङ्किङको हिसाबले पनि अलिकति इजी टु गेट स्कलरसिप भएको हुनाले त्यो चाहिँ मैले चाहिँ चुज गरेँ।
0: भनेपछि धेरै कुरा वे गरेर हजुरले दिस इज द थिङ आई वान्ट टु डु इन लाइफ भनेर डिसाइड गर्नुभयो।
1: आई थिङ्क इन सम वेज चाहिँ अब द्याट ह्यापन्ड, यु नो, अब त्यस्तो सबै परिस्थितिहरू मिल्न गयो र आई थिङ्क आई चोज द्याट प्रोफेसन एन्ड आम ह्याप्पी समाउ।
0: अब अहिले तपाईँ नेपाल होइन अनि मलावीमा पनि क्लिनिकहरूमा काम गर्नुभयो, नेपालबाट अब डिफ्रेन्ट कन्ट्रीहरूमा काम गर्दाको यहाँको अनुभव चाहिँ कस्तो रहेको छ?
1: ये इन्ट्रेस्टिङ, म पढ्ने बेलामा कहिले पनि म विदेश जान्छु, त्यो पनि अफ्रिकामा सुरुमा जान्छु भनेर कहिले मैले सोच्थेन। पढ्यौँ हामीले 4 वर्षको कोर्स अनि यताउता अब ड्युरिङ द कोर्समा चाहिँ हामी यताउता फिल्डतिर गयौँ। त्यसपछि अब सकाएपछि चाहिँ जब खोज्ने अपर्च्युनिटीहरूमा चाहिँ म एक्सप्लोर गरिरहेको थिएँ नेपालतिर, अनि डिफ्रेन्ट हस्पिटलहरूमा गएर कता काम गर्ने भनेर। एजुकेसनतिर चाहिँ मेरो इन्ट्रेस्ट थियो हस्पिटलहरूमा। त्यही बेलामा ऱ्यान्डमली चाहिँ आई कम अक्रस एउटा चाहिँ एकजना चाहिँ अफ्रिकाबाट एकजना चाहिँ खोज्न आउनु भएर चाहिँ अप्टोमेट्रिस्ट रिक्रुट गर्नलाई। आई थिङ्क पार्ट अफ अ भिजिट प्लस हि ह्याड सम प्रोजेक्ट गोइङ अन इन अफ्रिका, एन्ड देन मलाई चाहिँ यता सरहरूकोबाट चाहिँ कन्ट्याक्ट भयो, अनि गएर एक दुईचोटि भेट भएपछि चाहिँ आई खान अफ थट लाइक आई वान्ट टेक दिस अफर, यु नो, लाइक एन्ड एट द टाइम आई थिङ्क इट वाज अ गुड अफर, लाइक आई वाज जस्ट फिनिसिङ, यु नो, अप्टोमेट्री, देन हि ह्याड गुड अफर एन्ड अल्सो आई थिङ्क आई वाज एक्सप्लोरर लाइक टु सम एक्सटेन्ट, आई वान्ट टु सी लाइक विदेशमा कस्तो हुँदो रहेछ अफ्रिका भनेर। अनि त्यसपछि चाहिँ म चाहिँ आई साइन अप।
0: होइन, आई थिङ्क किनभने हामी जहिले पनि नयाँ एक्सपिरियन्स, नयाँ लर्निङ नै खोजिरहेको हुन्छौँ नि त लाइफमा। सो नयाँ केही आउँदा त एक्साइटेड हुन्छ मान्छे पक्कै पनि, होइन? अनि अब अहिले भनौँ न, तपाईँ अफ्रिका पनि जानुभयो, नेपालमा काम गर्नुभएको छ, अनि अब अहिले चाहिँ युनिभर्सिटी अफ क्यानबेरामा अध्यापन गरिराख्नु भएको छ, होइन, पढाउनुहुन्छ एज लेक्चरर। अनि एउटा शिक्षक, अनुसन्धान कर्ताको भूमिकालाई कसरी चाहिँ सन्तुलनमा राख्ने अथवा कस्तो हुन्छ यो भूमिका नेपालमा अलिकति कम्पेरिजन पनि गरौँ होइन नेपालमाको एक्सपिरियन्स मलावीको एक्सपिरियन्स अनि त्यसपछि अस्ट्रेलियाको एक्सपिरियन्स विद्यार्थी फरक खालको विद्यार्थीहरूसँग यहाँको फरक स्टेज लाइफ स्टेजमा एक्सपिरियन्स भयो नि त त्यो एक्सपिरियन्सहरू कस्तो कस्तो छ
1: ग्रेट क्वेसन धेरै कुराहरू उठाउनु भयो पहिला चाहिँ म अब एजुकेसन र रिसर्चको अलिकति टच गर्छु एजुकेसन रिसर्च अहिले मेरो जुन युनिभर्सिटी अफ क्यानबरामा लेक्चरर पोजिसन छ त्यो पनि त्यही नै छ एजुकेसन एन्ड रिसर्चर भन्ने एजुकेसन चाहिँ जेनरली तपाईँको स्ट्रक्चर हुन्छ अब कतिजना विद्यार्थी पढाउने कुन सेमिस्टर पढाउने कति आवर्स पढाउने यता त्योहरू अनि एसाइनमेन्टहरू यताउता सबै डिफाइन हुन्छ रिसर्च चाहिँ अलिकति एक्सप्लोरेटिभ हुन्छ अनि अलिक कम्पिटेटिभ पनि हुन्छ अहिलेको अब स्पेसली अस्ट्रेलियन कन्टेक्स्टमा आई लाइक बोथ किनभने अब एजुकेसनमा तपाईँको इम्प्याक्ट छिटै देखिन्छ पढाउँछु विद्यार्थीहरू पास गर्छन् उनीहरू नलेज गेन गर्छन् अनि चार पाँच वर्षमा चाहिँ गएर प्र्याक्टिस गर्न थाल्छन् अनि हाम्रो युनिभर्सिटी क्यानबरा रिजनल युनिभर्सिटी भएको हुनाले म्याक्सिमम स्टुडेन्ट्सहरू चाहिँ रिजनमै जान्छन् यता रिमोट एरियामा रिजनल एरियामा सो अन सब पपुलेसनलाई सब गरेर हुन्छ त्यो हिसाबले इम्प्याक्टफुल हुन्छ रिसर्चमा चाहिँ अलिकति बढी क्रिएटिभिटी लाग्छ मलाई नयाँ अनुसन्धान गर्ने के काम गरिरहेछ के काम गरिरहेको छैन नयाँ प्रडक्टहरू लन्चिङ इन्भेस्टिगेसन हिसाबले भेरी भेरी लाग्छ मलाई नयाँ अनुसन्धान गर्ने के काम गरिरहेछ के काम गरिरहेको छैन नयाँ प्रडक्टहरू लन्चिङ इन्भेस्टिगेसन हिसाबले भेरी

0: उपचारहरू अब त्यसमा चाहिँ तपाईँको चस्मा दिने हुन्छ त्यसमा इन्फेक्सनहरू कन्ट्रोल गर्ने पछि अनि यदि अब तिनीहरूलाई बिरामीहरूलाई क्याट्राक्टहरू भएको छ अरू कम्प्लिकेटेड कन्डिसन भएको छ जसलाई चाहिँ अप्थाल्मोलोजिस्टको रिफरल चाहिन्छ उनीहरूलाई चाहिँ टर्सरी सेन्टरमा रिफरल गर्ने त्यस्तो त्यतातिर थियो अनि अब रिजन इकोनोमिक डिफ्रेन्ट कुराहरू फरक भएको हुनाले अलिकति आई सेक्टरमा फरक पनि छ उतातिर प्रायः जसो अझै पनि इन्फेक्सियस डिजिजहरूको आई कन्डिसनहरू बढी छ अहिले त अलिक कम छ अलि अगाडिसम्म अब भिटामिन ए डिफिसियन्सीहरू माल न्युट्रिसनहरू रिलेटेडहरू बढी हुन्थ्यो अनि लाइफ एक्सपेक्टेन्सी कम भएको हुनाले यताको जस्तो अलिक बुढेस कालमा हुने रोगहरू कम हुन्थ्यो जस्तै वेस्टर्न वर्ल्डहरूको जस्तै अब अहिलेको यतातिर चाहिँ तपाईँको भन्दाखेरि रेटिना भन्छौँ हामी पछाडिको ब्याक अफ द आईमा चाहिँ बढी कन्डिसन हुन्छ एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्छौँ हामी जुन चाहिँ त्यो पर्दाको पनि सेन्टर भागमा चाहिँ डिजेनेरेटिभ चेन्जेसहरू हुने जुन चाहिँ अब लाइफस्टाइल प्लस अब युभी रेज प्लस अब डिफ्रेन्ट फ्याक्टर्स त्यतातिर यतातिर चाहिँ भनौँ न रिच कम्युनिटीमा हुने कन्डिसनहरू बढी हुन्छ भने उतातिर अझै पनि चस्मा लाउन नपाउनेहरू पपुलेसन पनि टन्नै छ हिसाबले चाहिँ अलिकति भेरिएसन हुन्छ इकोनोमिक
1: मैले कहिले पनि सोचेको थिइनँ किनभने लाइफ एक्सपेक्टेन्सी कम हुन्छ अनि त्यसपछि त्यो भनौँ न बुढेसकालको रोगहरू चाहिँ कम हुन्छ त्यो एकदम इन्ट्रेस्टिङ एङ्गल लाग्यो होइन मलाई अहिले कुरा गर्दै जाँदाखेरि दिनेशजीसँगको बाँकी कुराकानी हामी अर्को एपिसोडमा फेरि सुन्नेछौँ उहाँले खालाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्ने कुराहरू पनि हामीसँग गर्नुभएको छ बाँकी त्यति बेलासम्मको लागि हामी अब कार्यक्रमलाई अगाडि बढाउँछौँ उहाँसँगको बाँकीको कुराकानी हामी अर्को एपिसोडमा सुन्ने नै छौँ अब पालो भएको छ अर्को गीतको नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोला

तपाई सुन्दै हुनुहुन्छ नेपलिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 मा। हामीले भर्खरै सुन्यौं अरुणा लामाको आवाजमा मनमा तिम्रो। अरुणा लामाले 1963 शरण प्रधानसँग बिहे गर्नुभयो, तर 1974 श्रीमानको निधनपछि उहाँ दुई छोरा छोरीसँग एक्लै पर्नुभयो। जीवनको कठिनाई बीच पनि उहाँले शिक्षिका र कर्मचारी सरकारी कर्मचारीको रूपमा काम गर्दै परिवारलाई सम्हाल्ने जिम्मेवारी वहन गर्नुभयो। तर गीत भने उहाँले कहिले पनि छोड्नु भएन। अन्तिम क्षणसम्म पनि उहाँको स्वरमा त्यही मिठास त्यही समर्पण रहिरह्यो। अब कार्यक्रमलाई अगाडि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरूको कुरा गरौं नेपाल दिस विक सेगमेन्टमा। अब हेरौं 18-24 जुनको हप्तामा नेपालमा भएका प्रमुख समाचार अपडेटहरू। नेपाल भारत सीमा सम्बन्धी

विवाद फेरि चर्चामा छ। संसदहरूले सीमा समस्या र नेपाली चियामा भारतले गरेको अवरोध बारे सरकारसँग कूटनीतिक पहल बढाउन आग्रह गरेका छन्। प्रतिनिधि सभामा भारतीय हेलिकप्टरको नेपाली आकाशमा प्रवेश बारे पनि कडा प्रश्न उठाइएको छ। त्यसै गरी विराटनगरको एक होटेलमा भारतीय नागरिक मृत फेला परेपछि नेपाल भारत दुवै देशमा अनुसन्धान शुरू भएको छ। झापा र बाँकीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारहरूको उद्धार कार्य पनि जारी रहेको छ। त्यसै गरी बर्ड फ्लू फैलिँदै जाँदा 10 जिल्लामा करिब 7 लाख कुखुरा नष्ट गरिएको छ। स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कैलाश मानसरोवर जाने यात्रुहरूको संख्या बढ्दै गएको छ। अब खेलकुदको अपडेटहरू हेर्दाखेरि नेपालको पुरुष र राष्ट्रिय फुटबल टोली आगामी साफ तयारीमा व्यस्त छन्। घरेलु लीगका क्लबहरूले नयाँ खेलाडी अनुबन्ध प्रक्रिया शुरू गरेका छन् भने युवा खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको छ। नेपाल क्रिकेट संघ क्यानले आगामी घरेलु टुर्नामेन्टको लागि तालिका सार्वजनिक गरेको छ। अन्डर 19 टोलीले प्रशिक्षण क्याम्प शुरू गरेको छ र केही खेलाडीहरू उत्कृष्ट फर्ममा देखिएका छन्। त्यसै गरी नेपाली महिला भलिबल टोलीले दक्षिण एसियाली तयारीको बन्द प्रशिक्षण शुरू गरेको छ। यी थिए 18-24 जुनको हप्ताका नेपालका प्रमुख समाचार र खेलकुद अपडेटहरू। 2XXFM 98.3 प्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्। म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइ नै रहनेछु। आज नै प्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रमले प्लिज भोइस अफ क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौँला। सबैले आफ्ना र आफ्नोको ख्याल राख्नुहोस्। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। अर्को हप्ता यही दिन यही समय फेरि भेट्नेछौँ। 98.3 XXXFM बिहिबार साँझ 8 बजे जाँदा जाँदै अरुणा लामाको अर्को गीत फुललाई सोधे।